0: Ajade.
1: Would you like to sponsor the Azan? If so, give us a call on 01582-481-810 or email us on info@inspirefm.org.
2: اور وہاں اللہ تعالیٰ نے کہا ہے فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا, اس کے ساتھ آسان حساب کیا جائے گا. آسان حساب سے مراد روایات سے ملتا ہے کہ فرشتے کتاب کھولیں گے بھی نہیں, گزرنے دیں گے, جی ہمیں بتائیں آپ جائیں, کیونکہ آپ کے کون سے ہاتھ میں کتاب ہے. اب آپ نروس, آپ کے ہاتھ میں تو کتاب ہے لیکن آپ کہیں اگر آپ یہ پیج 130 پہ جائیں تو اس میں ایک حج ہے, وہ ضرور دیکھ لینا. جیسے آپ کا پیپر ہوتا ہے نا, اس میں آپ نے بڑے الٹے سیدھے جواب دیے ہوتے ہیں لیکن ایک صحیح جواب دیا ہوتا ہے تو اس کو آپ پہلے دکھاتے ہو ٹیچر کو, یہ والا یہ چیک کر لیں ذرا, یہ والا اچھا, یہ اگر پیج 503 پہ جائیں تو وہاں ایک شاید ایک للۃ القدر تھی میرا خیال ہے اس میں ایک, تو آپ لیکن وہ فرشتے کیا کہہ رہے ہیں, آپ جاؤ آپ کے خیال میں نکلو کوئی بات نہیں. اچھا بھی صاحب دوسری طرف کہا ہے کسی کی کتاب ان لوگوں کے الٹے ہاتھ میں ہوگی, اللہ ہمیں ان میں سے نہ کرے, اور ان کی پیٹھ کے پیچھے ہوگی, ایسے ہوگی کتاب, نہ صرف الٹے ہاتھ میں پیچھے. اب وہ خود بھی نہیں دیکھ سکتا کتنی خراب ہے, اس کو پتہ ہے خراب ہے, اس کو یہ بھی نہیں پتہ ہے کتنی خراب ہے. اب وہ بھی آ رہا ہے سامنے اور اس سے پوچھا جا رہا ہے. اب یہاں پر جب الدین کہا ہے نا, تو اس سے ہمیں اس بات کی طرف اشارہ مل رہا ہے کہ اللہ تعالیٰ اس دن کا بھی مالک ہے, جس طرح وہ رب اس دنیا میں ہے اس دن وہ رب نہیں ہوگا, اس دن وہ کیا ہوگا, مالک. تو کیا نکل گیا, رب کے معنی میں سے کیا نکال لیا گیا, تحفے دینے والا, خیال کرنے والا, قائم رکھنے والا, جو اس کے نرم نرم معنی تھے نا وہ سارے نکل گئے اور کیا رہ گیا, مالک. اس دن تو اتھارٹی ہوگی, یا تو رحمت ہوگی یا پھر یہ. اور اگر آپ اس طرح بھی سمجھ لیں کہ رب کے اندر دو پہلو ہیں, ایک محبت والا پہلو بھی ہے رب کے اندر اور ایک اقتدار والا بھی ہے, تو رب کے اندر وہ جو محبت والا پہلو ہے نا وہ الرحمن الرحیم میں سامنے آ گیا, اور رب کے اندر جو اقتدار والا پہلو ہے وہ کہا مالک یوم الدین میں سامنے آ گیا. ان تینوں الفاظ کا آپس میں ایک جوڑ بن گیا. آخری چیز ہے, اوکے, دو چیزیں. یوم, یوم کسے کہتے ہیں, اوکے, اللہ تعالیٰ نے اپنے بارے میں ایسی بات کی ہے جو کبھی کوئی اپنے بارے میں یا کسی اور کے بارے میں کہہ ہی نہیں سکتا. فرماتے ہیں دن کا مالک. دیکھیں آپ کسی پراپرٹی کے مالک ہو سکتے ہو, کسی بکری کے مالک ہو سکتے ہو, کسی کمپیوٹر کے مالک ہو سکتے ہو, لیکن آپ ایک منٹ کے مالک نہیں ہو سکتے, آپ ایک سیکنڈ کے مالک نہیں ہو سکتے. وقت کی ملکیت ممکن نہیں ہے. ایک چیز ہے جو آپ جو بھی کر, جتنا بھی پیسہ آ جائے, جتنی بھی جتنا بھی اقتدار آ جائے, ایک چیز ہے جو آپ کبھی بھی اون نہیں کر سکتے, وہ کیا ہے, وقت. اور وہاں اس نے اس ایک چیز کی ملکیت اپنے سامنے ثابت کی ہے, مالک یوم. اور اس سے بہت عظیم بات سامنے آ گئی. اگر میں کہوں کہ یہ یہاں پر ایک تھیلا ہو اور میں کہوں یہ تھیلا میرا ہے, یہ تھیلا میرا ہے یا یہ بیگ میرا ہے, تو اس بیگ کے اندر جو کچھ بھی ہے وہ بھی کس کا ہے, میرا ہی ہوا نا. اگر اللہ اس دن کا مالک ہے تو کیا بات نکلی, اس دن کے اندر جو کچھ بھی ہو رہا ہے اس سب کا وہ مالک ہے. اس سب کو ایکسپلین کرنے میں باقی قرآن ہے, لیکن وہ پوری بات ایک ہی محاورے میں شامل ہو گئی جب کہا مالک یوم, مالک یوم الدین. سبحان اللہ, یعنی بہت تھوڑے الفاظ ہیں فاتحہ میں لیکن پوری پوری کائنات ان کے اندر مزمر ہے. آخری بات اس کے مالک کے بارے میں سمجھتے ہیں. مالک اصل میں دو قراءات ہیں ہمارے نبی سے مروی صلی اللہ علیہ وسلم, مالک بھی پڑھا کرتے تھے اور ملک بھی پڑھا کرتے تھے. مالک اور کیا, ملک. مالک کے معنی اردو میں جیسے ہیں ویسے عربی میں ہیں, مالک, گاڑی کا مالک, بکری کا مالک, ٹھیک ہے, مالک. ملک کسے کہتے ہیں بتائیں, بادشاہ کو, بادشاہ کو. تو ایک طرف مالک, دوسری طرف بادشاہ, اور دونوں کے معنی یہاں ضروری ہیں. سمجھ لیں کیوں, बादशाह जो है, मैं ये नहीं कहूँगा कि मैं इस मेरे ये जूते हैं, मैं ये नहीं कहूँगा मैं इस जूते का बादशाह हूँ। मैं क्या कहूँगा? मैं जूते का मालिक हूँ। मैं घर का बादशाह हूँ या मालिक हूँ? मालिक। मैं कंप्यूटर का बादशाह हूँ, मालिक हूँ? मालिक। लेकिन अगर कोई किसी के पास पूरा आइलैंड हो या पूरा मुल्क हो, वो कहे मैं इस आइलैंड का क्या हूँ, क्या बात सामने आ रही है? बादशाह होते हैं बड़ी बड़ी सल्तनत के, और मालिक होते हैं छोटी छोटी चीज़ों के। जो बमुकाबिल छोटी चीज़ होती है उसके लिए मालिक होता है, जो बड़ी होती है उसके लिए क्या होता है? बादशाह। अब एक और फ़र्क भी समझ लें, अगर वो किसी मुल्क का बादशाह है, क्या तमाम छोटी छोटी चीज़ें जो उसकी सल्तनत में हो रही हैं उसमें उसका उसका उसकी नज़र है? हर बात पे, हर काम पे, हर किसी के सोने पे, हर किसी के उठने पे, क्या वो हर चीज़ को कंट्रोल कर सकता है? आपकी कंपनी है, आपकी अपनी कंपनी है, आपके 50 मुलाजिम हैं, क्या आप हर मुलाजिम की हर परफॉर्मेंस को, उसकी हर बात को, उसके हर एक्शन को कंट्रोल कर सकते हो कि नहीं? जितना आपका कंट्रोल बढ़ता है ना, जितनी सल्तनत बढ़ती है, उतना आपका छोटी छोटी चीज़ों पर कंट्रोल कम होता चला जाता है। ऐसा ही है ना? आपको किसी और को मैनेजमेंट देनी पड़ती है, छोटे काम मैं बैन नहीं कर सकता, अब मेरे पास बड़े काम आते हैं, अब मैं छोटी चीज़ को हैंडल नहीं कर सकता। मालिक का क्या है? अगर मैं कंप्यूटर का मालिक हूँ तो उसकी रिपेयर मैं खुद करूँगा, मैं घर का मालिक हूँ तो उसका दरवाज़ा मैं खुद फिक्स करूँगा, अगर मैं एक मुल्क का बादशाह हूँ उसे दरवाज़ा मैं खुद फिक्स नहीं करूँगा, मुझे तो पता मेरा दरवाज़ा ख़राब है। बड़ी चीज़ों के लिए बादशाह, छोटी चीज़ों के लिए क्या? मालिक। अब क़यामत के दिन में दो तरह के काम हो रहे हैं। क़यामत के दिन में सूरज और चाँद एक दूसरे में टकरा रहे हैं, क़यामत के दिन में दुनिया फैलाई जा रही है, क़यामत के दिन में सारी इंसानियत को कब्रों से निकाला जा रहा है, क़यामत के दिन में आसमान फट के खुल रहा है, क़यामत के दिन में सारे फरिश्ते उतर रहे हैं। ये तो बादशाह का काम है, ये बड़ा काम है। लेकिन क़यामत के दिन एक एक अमल का जायज़ा दिया जा रहा है कि नहीं? ला युगातिरु सगीरतन वला कबीरा, ये बादशाह का काम नहीं है, ये किसका काम है? मालिक का काम है। रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ये आयत दो तरह पढ़ी, क्योंकि उस दिन कुछ चीज़ें मालिक से मुतालिक हैं और कुछ चीज़ें मलिक से मुतालिक हैं। समझ में आई बात? और दोनों को शामिल कर दिया मालिकियों में दीन में। आपके जाने से पहले हमने तीन आयात का मुताला किया है इस वक्त, थोड़ा सा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अर्रहमान अर्रहीम और मालिक यौमिद्दीन। मेरे नज़दीक क़ुरान में अल्लाह ताला का सबसे जामे तारुफ, कोई अगर कोई गैर मुस्लिम हो वो पूछे तुम किस खुदा की इबादत करते हो, तुम्हारा इस्लाम का खुदा कौन है, उसकी सबसे जामे तारीफ बस ये तीन आयात हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अर्रहमान अर्रहीम, मालिक यौमिद्दीन। पहली चीज़ जो मैं जान, जो वो खुदा खुद चाहता है कि तुम जानो, जिसके बारे में हम बात करने लगे हैं, वो हम्द का मुस्तहिक है, उसका नाम अल्लाह है, उससे रिश्ता तुम्हारा रब का है, और सिर्फ तुम्हारा ही नहीं, तमाम सोसाइटीज़ का, तमाम इंसानियत का, अज़ल से अब तक, अलआलमीन। और उसको तुमसे ऐसी शदीद मोहब्बत है कि जिसका तुम अंदाज़ा नहीं कर सकते, और ये भी तुम्हारे हाथ में है कि वो मोहब्बत तुम्हारे लिए हमेशा के लिए रहे, रहीम। लेकिन अगर तुमने उस मोहब्बत का फ़ायदा उठाने की कोशिश की, तो ये जान लो कि आज नहीं तो कल, कल नहीं एक दिन आ रहा है, एक कल आने वाला है जिसमें फिर पूरा पूरा हिसाब लिया जाएगा, और एक बड़ी बड़ी चीज़ें होंगी और छोटी छोटी चीज़ तक हिसाब लिया जाएगा मालिक यौमिद्दीन। एक पूरी बैलेंस्ड पिक्चर आ गई मेरे सामने, एक पूरी तस्वीर आ गई, जिसमें ना इस तरफ मैं सिर्फ अल्लाह ताला से डरूँ, या इस तरफ मैं सिर्फ अल्लाह ताला की तरफ से मुतमईन हो जाऊँ और मुझे कोई फिक्र ही ना रहे। दोनों के दरमियान में एक मुकम्मल बैलेंस ये आ गया, ये बात आ गई अभी तक फातिहा में। और इसके बाद जहाँ से हम कल बात शुरू करेंगे इंशाल्लाह, वो होगी कि अगर ये कोई बात सुन ले तो वो किस नतीजे पे पहुँचेगा। यानी सारी बात का, ठीक है आपने ये बातें सीख ली अल्लाह के बारे में, सो व्हाट, फिर क्या इसका नतीजा क्या निकलना चाहिए? अगली आयत असल में इन तीन आयत का नतीजा है, फिर जो इन तीन बातों को, इन तीन आयत को समझ ले वो कहाँ तक पहुँचेगा, किस फैसले तक पहुँचेगा और खुद ही से पहुँचेगा। उससे कहा नहीं जाएगा इबादत करो इसलिए इबादत करो, ये नहीं कहा गया, कहा इयाका नाबुदू, हम तेरी ही, सिर्फ तेरी ही इबादत करने को तैयार हैं, करने आए हैं, यानी हम अपने आप को वॉलंटियर कर रहे हैं, हम अपने आप को इस नतीजे पर पहुंचा रहे हैं। इसके बारे में इंशाल्लाह यहाँ से आगे जो असल मौजज़ात है इस सूरत के वो आगे आने वाले हैं इंशाल्लाह, उस पर कल मुलाकात होगी।
0: Subscribe now to the Bayana YouTube channel to watch the rest of this series and more great content from Ustad Norman Ali Khan.
2: जहाँ पे बास्केटबॉल गेम्स और बड़े बड़े मैचेस वगैरह होते हैं ना, उसने वो पूरा स्टेडियम बुक किया, वादे क्या कर रहा था, इस साल तुम्हारी सारी ख्वाहिशें जीसस पूरी कर देगा, क्या चाहिए तुम्हें?
3: The Nasheed Show. Continue listening to Inspire FM.
4: Inspire FM.
5: Days of Dhul Hijjah on Inspire FM. Become a better character and have a more positive lifestyle. Start to forgive those that have wronged you and ask for forgiveness to whom you have wronged. You can improve your manners, which will not only please the people around you, but also Allah, the Most Kind. Make sure to stay tuned to Inspire FM. Assalamu alaikum.
6: Ibn Umar radiallahu anhu narrates in a hadith أن رسول الله صلى الله عليه وسلم مر على رجل من الأنصار وهو يعد أخاه في الحياة. The Messenger of Allah passed by a man of the Ansar who was admonishing his brother regarding shyness, blaming him, criticizing him, you are too shy. فقال رسول الله صلى الله عليه وسلم دعه فإن الحياء من الإيمان. The Prophet صلى الله عليه وسلم said, leave him alone, for modesty or shyness is a part of Iman.
7: Need a ride? Village Taxis have you covered. Going to the airport, station, work, hospital or school? Call Village Taxis on Luton 24 24 24 for a quick, reliable service. New drivers wanted. Get registered today and join the Village Taxis team. Serving Luton, Central Beds, TfL, Wolverhampton, Hertfordshire and beyond. Taxi rental also available. Download our easy-to-use Village Taxis app or call 01582 24 24 24 to book your ride today. Village Taxis, your local taxi company.
8: We're taught that when you leave the house, you say Bismillahi, Tawakkaltu ala Allah. In the name of Allah, I lay my trust in Allah.
9: Are you looking for a prompt let and comprehensive property management by property professionals? If so, relax and let a safe registered agent take care of all your property matters. Marigold Residentials believe in 100% customer satisfaction and aim to provide quality service at very competitive prices. Why not also let us take care of your property sale? We're now a proud member of the National Association of Estate Agents. We also advertise in local papers free of charge. Visit us at 251 Dunstable Road or call us on 617-617. Terms and conditions apply.
10: In the time it takes to hear this ad, there will be children in Gaza who will lose their parents. But there is hope. You can make the difference. Right now, MATW is providing emergency care for over 15,000 orphans in Gaza. But we need your help to reach more. Just £10 can provide nutritious meals, clean clothes and bedding, and medical care when needed. Don't turn away from Gaza's orphans. Text ORPHANS to 70560. To donate £10 or visit matwproject.org.uk.
11: Assalamu alaikum and welcome to Inspire FM exam preparation jingles. My name is Tazeeb and we will motivate and give tips to our upcoming exam sitters. Stressed about GCSEs, need a better plan? Just sit with past papers, say the recent plan. From time management skills to knowing the scheme, practicing tests make you pass like a dream. Thank you for listening to Inspire FM Jingles. Continue listening to Inspire FM for more exam tips.
12: From the studios of Inspire FM, the time is now 10:30.
0: Last time on Akhri Mojza.
2: Usse kaha nahi jayega, ibadat karo. Isliye ibadat karo, ye nahi kaha gaya. Kaha iyyaka na'budu. Hum teri hi, sirf teri hi ibadat karne ko tayyar hain, karne aaye hain. Yani hum apne aap ko volunteer kar rahe hain. Hum apne aap ko is natije par pahuncha rahe hain.